0: बहुत सामान बनाया।
1: जी जी जी। और आप कितने साल के थे और आपकी शादी हुई?
0: मैं 18 या 19 साल की थी जब मेरी शादी हो गई थी, 8th में।
1: 8वीं पास होने के बाद आपकी शादी हो गई?
0: मेरी शादी हो गई थी।
1: तो आपको बीच में गैप नहीं मिला थोड़ा घर पर रहने का?
0: नहीं, वैसे तो गैप मिला ना। उस समय तो मैं 15-16 साल की थी, आंटी में पड़ी जब। फिर 2 साल मेरे को घर पे रेस्ट करवाया ना, बीमार थी जो। उसके बाद बोलेगा अब शादी कर देते हैं, इसकी पढ़ाई कर देते हैं, ये तो और कुछ हो जाएगा इसको, ऐसा सोचते थे घर वाले।
1: पढ़ाई कर देंगे तो कुछ नहीं होगा?
0: ऐसा पुराने जमाने में ऐसे लोग सोचते थे ना। तो फिर 80 में मेरी शादी हुई थी।
1: अच्छा, तो 80 में फिर आपकी शादी हो गई?
0: 1980 में मेरी शादी हुई थी।
1: तो शादी के बाद आपके जीवन में क्या बदलाव आए?
0: शादी के बाद तो वही गृहस्थी संभालो, घर का काम करो, बच्चों को संभालो।
1: नहीं, बच्चे तो बाद में हुए होंगे। आपके हस्बैंड क्या काम करते थे?
0: हस्बैंड प्रिंसिपल है।
1: अच्छा, प्रिंसिपल है, मतलब आपका सपोर्ट करते थे?
0: हाँ, बहुत सपोर्ट करते हैं, आज भी करते हैं, अभी भी करते हैं, सब में सपोर्ट करते हैं।
1: और घर में उस समय कौन कौन थे जब आप शादी करके आए? तब
0: मैं शादी करके आई जब मेरी जेठ जेठानी और हम दोनों, मैं और मेरा हस्बैंड, 4 जने थे।
1: सास ससुर नहीं थे?
0: ससुर नहीं थे मेरे,
1: पहले ही उनकी डेथ हो गई थी।
0: पहले ही उनकी डेथ हो गई थी। मेरे हस्बैंड 12 महीने के थे जब भी उनकी डेथ हो गई थी।
1: सास ससुर दोनों की?
0: सास तो थी, ससुर पहले गुजर गए थे, फिर इन्होंने पढ़ाई करी जब सास भी गुजर गई थी। एसटीसी करी माउंट आबू से, फिर जब सास गुजर गई थी फिर इनकी नौकरी लग गई। एसटीसी करने के बाद फिर हमारी शादी हुई।
1: तो फिर आपके जेठ जेठानी ने आपका सारा काम किया?
0: सारा काम उन्होंने किया, जेठ जेठानी।
1: जी जी,
0: वही सास ससुर के बराबर ही है मेरे।
1: जी जी, आपने तो उन्हीं को देखा है।
0: उन्हीं को देखा है मैंने, यही है सास ससुर।
1: बिल्कुल, समझदार के लिए तो यही है,
0: यही है। हम कहाँ जाएंगे, नहीं तो किसके यहाँ जाएंगे, शादी करी तो उनको ही सम्मान देना है ना।
1: सही बात है। आप जैसे शादी करके अपने ससुराल में आए तो आपने देखा कि जेठ जेठानी आपके साथ ससुर है, तो कैसे रहते थे आपस में, रिश्ता कैसा रहा आपका आपके जेठ जेठानी के साथ?
0: हमारा दोनों का रिश्ता अच्छा रहा था, आपस में साथ में ही निभाए 20-25 साल तक। फिर वो पोस्टमास्टर थे तो इनका बार बार ट्रांसफर होता था जेठ जी का, तो फिर मेरे को अकेला ही रहना पड़ता था इनके साथ में। उनके भी बच्चे नहीं है, जेठ जी के भी एक ही लड़की थी जो उसकी शादी कर दी।
1: अच्छा, और आपके कितने बच्चे हैं?
0: मेरे 2 लड़के हैं, 2 लड़के आई,
1: 4 बच्चे
0: हैं। 4 बच्चे।
1: जब आप शादी करके आबू में आए, एक तो जोधपुर इतना बड़ा शहर, फिर जोधपुर से आप एक कस्बे में आए, तो यहाँ आपका मन लग गया?
0: नहीं लगा था मन, बहुत अभी तो बहुत अच्छा हो गया। पहले तो वीरान था पूरा, मैं शादी करके आई जब कुछ भी नहीं था, और मैं तो देख देख के रोती थी, खाना भी नहीं खाती थी कि मैं कहाँ आ गई हूँ यहाँ पे, मेरे को तो जोधपुर छोड़ के आओ, ऐसे करती थी। फिर धीरे धीरे सेटल हुए, फिर ये नौकरी पे जाते, फिर मैं अकेली रहती दिन भर, जब तो बच्चे ही नहीं थे और नई नई किससे बात करूं मैं, तो मैं अकेली कमरा बंद करके बैठी रहती थी, रोती थी अंदर ही अंदर।
1: आपके माता पिता ने ये नहीं देखा कि बच्ची इतनी लाड़ प्यार से पली हुई है, एक गांव में दे रहे हैं? उस समय, आज तो फिर भी कस्बा है, उस समय तो आप कह रहे हैं कि वीरान था, तो उस समय कुछ था नहीं, तो उनको थोड़ा सा ये नहीं लगा कि बच्ची कैसे सेट होगी वहां?
0: उनको बहुत लगा था, उन्होंने तो बिल्कुल मना कर दिया था, 4 बार रिश्ता तोड़ा है 4 बार।
1: अच्छा,
0: मेरी मम्मी ने तो बिल्कुल कह दिया मेरी एक ही लड़की है, मैं बाहर नहीं दूंगी, रोने लग गई थी वो भी, पर अब किस्मत ने यहाँ लाया साथ तो फिर क्या करें। उन्होंने बिल्कुल मना कर दिया था कि मैं बाहर नहीं दूंगी।
1: जी जी, फिर कैसे हुआ यहाँ पर आपके पिताजी?
0: अगले ने भी जिद करी, इन्होंने भी जिद करी कि नहीं हमको लड़की यही पसंद है, हम तो यही करेंगे साथ।
1: और आपके पिताजी भाई लोग का फोर्स था क्या?
0: सपोर्ट दिया ना, फिर क्या करें कि भाई करो, जिद कर रहे तो। बाकी मेरे खानदान में कोई बाहर नहीं है, मैं अकेली बाहर हूँ।
1: तो उस समय आपकी क्या प्रतिक्रिया रही?
0: उस पुराने जमाने में तो हमसे बात ही कहाँ करते थे पहले, वो तो बड़ों ने जो कर दिया वो सही है, हमने ना आदमी को देखा ना किसी को देखा।
1: अच्छा, देखने का सिस्टम था ही नहीं, तो देखा ही नहीं?
0: मेरी शादी के टाइम तो सिस्टम था ही नहीं, पूछते ही नहीं थे।
1: जी जी जी, बस जो बड़ों ने किया वो पत्थर की लकीर,
0: पत्थर की लकीर हो गई।
1: तो जब आप यहाँ पर आए, आपने देखा कि वीरान है, मतलब मन नहीं लग रहा है, तो تو آپ کے ہسبینڈ سے آپ نے بات نہیں کی کہ کوئی اچھے شہر میں سیٹ ہو جائے؟
0: نہیں تو وہ نوکری کا ایشو تھا نا بھائی، باہر نوکری تو یہیں لگی ہوئی تھی نا، پھر بار بار ان کے ٹرانسفر ہوتے رہتے تھے تو پھر یہ اپ ڈاؤن کرتے تھے، پاس میں انادرا ہے جیسے، آتل ہے، چار پانچ جگہ انہوں نے نوکری کری، پھر ماول، یہ تو ماول تو ابو روڈ میں ہی تھا جو چل گیا.
1: جی جی، چھوٹے چھوٹے گاؤں میں،
0: گاؤں میں ڈین کی پرموشن ہوتا رہتا تھا بار بار.
1: جی جی، اس لیے آپ جا نہیں پاتے، بڑے شہر میں ہو تو آپ چلے جاؤ.
0: چلی جاتی، نہیں تو میں چھوٹے شہر میں کیا کروں گی جا کے، جب ایک جگہ ہی اپنا رہنا ہے تو. پھر دو بچے چھوٹے تھے دونوں، ایک ان کو لے کے کہاں گھومتی ادھر ادھر.
1: اور آپ کے جیٹھ جیٹھانی باہر رہتے تھے؟
0: جیٹھ جیٹھانی کا ٹرانسفر ہو جاتا تھا ہر تین سال میں، تو پھر وہ باہر جاتے تھے، تین سال یہاں رہتے، تین سال باہر رہتے تھے.
1: اچھا، اس لیے آپ بالکل ہی اکیلے رہ جاتے
0: ہو؟ گئی تھی میں بالکل، چھوٹے سے گھر میں رہتی تھی. پھر
1: تو آپ کے جیٹھ جیٹھانی کو بولا نہیں کہ میں اکیلے، مطلب میرا من نہیں لگتا ہے کہ آپ لوگ ٹرانسفر مت ہونا؟
0: کبھی تو مجبوری تھی نا، نوکری تھی، ان کی بھی تو ٹرانسفر ہوتا تھا نا، ان کے تین سال فکس ہوتے تھے، ہر تین سال میں ٹرانسفر ہو جاتا.
1: جی جی، تین سال میں آپ کو جانا ہی ہے
0: چاہے آپ کیسے بھی رہو.
1: جی جی، اور جیسے آپ کو سلائی کڑھائی بنائی آتی تھی، تو آپ اکیلے پڑھتے تھے کہ جیسے آپ کے ہسبینڈ جاب پر چلے جاتے تھے، آپ اکیلے ہو گھر میں، تو آپ نے کیسے سمے ویتیت کیا؟ ان چیزوں میں دھیان دیا، سلائی کڑھائی بنائی میں، بھجن ستسنگ میں، یا پھر کیسے آپ بھائی روز اکیلے رہنا رونا وہ تو اچھی بات نہیں ہے.
0: نہیں تو گھر کا کام تو کرنا پڑتا تھا نا میرے کو پیچھے، جیسے گھر کا کام کرنا، بچوں کو رکھنا، ایسے یہ سویٹر وٹر بنا لیتی، ٹوپے موزے اور یہ بناتی بیٹھے بیٹھے سردی میں، پھر بچوں کو رکھنا بھی تو میرے کو ہی پڑتا، جب ان کو سلا کے پھر گھر کا کام کرتی. پہلے نوکر چاکر کہاں تھے، کوئی سنبھالنے والا بھی نہیں، ساس نہیں، جیٹھانی نہیں، نڑند نہیں، کون سنبھالتا؟
1: جی بالکل، تو ان چیزوں میں دھیان دیا اور ضروری بھی ہے، اور بچے ہوتے جس گھر میں وہاں تو ٹائم کیسے بیتتا پتہ ہی نہیں چلتا،
0: اسی لیے میں نے بچوں کے ساتھ ہی زندگی لگائی. پھر دھیرے دھیرے ٹیوشن پڑھانے لگی بچوں کو، چھوٹے بچوں کو، پانچویں تک بچوں کو ٹیوشن پڑھاتی تھی، تو دن اس میں پورا ہو جاتا تھا میرا.
1: کیا بات ہے، آپ نے آٹھویں تک پڑھائی کی، اور آج کے یوگ کے پانچویں تک کے بچوں کو آپ پڑھا لیتے؟
0: پڑھا لیتی تھی سارا،
1: کیونکہ آپ کے سمے میں تو اتنی انگریزی نہیں تھی.
0: میں تو انگریزی میڈیم سے ہی پڑھی ہوئی ہوں آٹھویں تک، تو میرے کو انگلش تو بہت اچھی آتی ہے.
1: اچھا چلو، یہ آپ کا اچھا رہا، تو آپ ففتھ تک کے بچوں کو آرام سے پڑھا لیتے؟
0: پڑھا لیتی تھی، پہلے تو اتنی ہائی فائی کتابیں نہیں تھی نا چھوٹے بچوں کی، پانچویں تک تو نارمل ہی تھا، انگلش بھی کہاں اے بی سی ڈی اور یہی ہوتے تھے، اسپیلنگ وہی ہوتی تھی. اب یہ کورس تو اب بھاری ہوئے.
1: ہاں جی ہیملتا جی، آپ کے انوبھو اور بھی سنیں گے، لیکن یہاں پر سمے ہو چلا ہے ایک بریک لینے کا، تو ایک بریک لے کر کے پنہ لوٹ رہے ہیں، بنے رہیے گا کاریکرم وندے ماترم میں، سنتے رہو مسکراتے رہو ریڈیو مدھوبن 107.8 FM.